0: रात के तीर हैं जो सीधे अपने निशाने पर जा लगते हैं, खता नहीं करते। अलबत्ता उनका एक वक्त मुकर्रर है जिसके बाद उनका असर जाहिर होता है। तो दोस्तों, प्रोग्राम आज की दुआ, इसका मकसद हमें याद दिलाना है कि दुआ बंदे का सबसे कीमती हथियार है, दिल का सुकून है और रब से ताल्लुक का सबसे मजबूत रिश्ता है। आइए चंद लम्हों के लिए हम अल्लाह की बारगाह में दुआ मांगे। सामिन किराम, आज एक अजीम दुआ हम आपके साथ शेयर करेंगे, इसे रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम ने खजाना सोना चांदी के बराबर करार दिया, बल्कि इससे भी ज़्यादा कीमती बताया है। आप सल्लल्लाहु अलैहि वसल्लम ने शद्दाद इब्न औस रज़ियल्लाहु अन्हु से फरमाया, ए शद्दाद, जब तुम देखो कि लोग सोना और चांदी जमा कर रहे हैं तो तुम इन कलिमात को जमा कर लो और ये दुआ सिखाई, अल्लाहुम्मा इन्नी असअलुका थबात फिल अम्र, ए अल्लाह, मैं तुझसे दीन पर उमूर पर साबित कदमी का तालिब हूँ, तलबगार हूँ, वल अज़ीम ताला रुश्द, सीधी राह पर चलने का मजबूत इरादा, मुजीबात रहमतिक, व आमाल जो तेरी रहमत के मुस्तहिक बना दे, व अज़ाइम मग़फ़िरतिक, व तौफीक जो तेरी मग़फ़िरत का ज़रिया बने, व शुक्र नेमतिक, तेरी नेमतों पर शुक्र का तलबगार हूँ, का सवाल करता हूँ, बहुसन इबादत एक बेहतरीन इबादत, कल्बन सलीमा पाकीज़ा दिल, व लिसानन सादिका सच्ची ज़बान, व असअलुका मिन खैरि मा तअलम, वो सारी भलाइयाँ जो तू जानता है वो भी मैं तुझसे मांगता हूँ, व अऊज़ु बिका मिन शर्रि मा तअलम, और हर उस चीज़ के शर से मैं पनाह मांगता हूँ जो तू जानता है, وَأَسْتَغْفِرُكَ لِمَا تَعْلَمُ, मैं तुझसे गुनाहों की माफ़ी इस्तग़फ़ार करता हूँ, माफ़ी मांगता हूँ जिन्हें तू जानता है, इन्नका अंता अल्लामुल ग़ुयूब, बेशक तू गैब का सबसे बड़ा जानने वाला है। आमीन किराम, ये दुआ दरअसल एक मोमिन की मुकम्मल ज़िंदगी का नक्शा है, इसमें कई सारे पहलू एक ही दुआ में आ गए, ईमान, अमल, अखलाक, मुस्तक़बिल, हिफाजत और आखिरत। तो ये दुआ दरअसल एक मुकम्मल इस्लामी ज़िंदगी का खाका है। अब इस दुआ को ख़जाना कहा गया, क्यों? क्योंकि सोना चांदी सिर्फ दुनिया संवारता है, ये दुआ दुनिया कब्र और आखिरत तीनों को संवारती है। ये दुआ ईमान को महफूज रखती है, दिल को साफ करती है, आमाल को संवारती है। या अल्लाह, हमें उन लोगों में शामिल फरमा जिनकी दुआएं तो कबूल करता है, हमें खाली हाथ न लौटाना मेरे मौला। ए अल्लाह, तो हम सब की मगफरत फरमा, दिलों को साफ कर दे, आमाल को सवार दे और हमारा आखिरी अंजाम जन्नत लिख दे, आमीन या रब्बल आलमीन। इसी तरह सामिन किराम, हमारे रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम ने अपने दीगर सहाबा इकराम को भी इस तरह के मुख्तलिफ कलिमात बताए हैं और उनसे ये तलब किया है कि वो अल्लाह से इन कलिमात के ज़रिए अल्लाह से सवाल करे और बकसरत इन दुआओं को दोहराए। इनमें से एक हदीस अबू हुरैरा रज़ी अल्लाह अन्हु की है, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने सलमान रज़ी अल्लाह अन्हु से फरमाया, ए सलमान, रसूलुल्लाह चाहते हैं कि तुम्हें चंद ऐसे कलिमात अता करें, इन्हें हदीये में दें, जिनके ज़रिए तुम अल्लाह से सवाल करो, तसअलुहुन्ना रहमान वतरगबु इलैही फीहिन्ना, और इसी से तुम जो है ना रगबत रखो अल्लाह ताला की, कि अल्लाह ताला की तरफ जो रगबत और शौक़ इन्हीं दुआओं के ज़रिए तुम रखोगे और ज़ाहिर करोगे, वतदउ बिहिन्ना फिल लैल वन नहार, रात दिन इन्हीं के ज़रिए दुआ करते रहोगे। अब वो दुआ क्या है, अब आगे रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम बताते हैं, वो दुआ ये है, अल्लाहुम्मा इन्नी असअलुका सिहतन फी ईमान, मज़ीद हमें सवाल है ऐसा ईमान का जो अच्छे अखलाक में ज़ाहिर हो, ऐसे कामयाबी का जो दायमी फलाह बन जाए, और हमें तेरी रहमत का सवाल है, तेरी तरफ से आफियत और मफ़रत का सवाल है, और हम तो तेरी रज़ा ही तलब करते हैं। तो इस तरह जो है सामिन कराम, इस दुआ के पहले हिस्से में आप देखेंगे कि सिहतन फी ईमान, यानी ऐसा ईमान जो शक से महफूज हो, निफाक से पाक हो, फितनों में न डगमगाए। तो ईमान की सेहत ये काफ़ी एक अहम पॉइंट है। इसके बाद है ईमान फिर हसन खुलुक, यानी अखलाक, हसन अखलाक में भी ایمان کا سوال ہے, یعنی ایمان صرف دل میں نہیں, ایمان یہ جھلکتا ہے اخلاق برتاؤ نرم دل اور عدل میں بھی. نبی اکرم صلی اللہ علیہ وسلم فرمایا سب سے کامل ایمان والا وہ ہے جس کے اخلاق سب سے بہتر ہوں. پھر دعا کی اگلی لائن ہے نجاح یتبعہ فلاح, یعنی رزق شہرت ترقی سب ملے مگر وہ ہمیں اللہ سے قریب کرے دور نہ کر دے. تو یہاں اس دعا میں بھی آپ دیکھیں گے کہ چاروں الفاظ میں اللہ کی نعمتوں کا تذکرہ ہے, رحمت کا تذکرہ ہے, عافیت, مغفرت, رضوان. تو دعا میں بھی ایک خاص پیٹرن کا لحاظ آپ دیکھ رہے ہیں رکھا گیا ہے. جس طرح دعا میں بھی بندہ بڑی دلچسپی لیتا ہے دعا کرتے ہوئے بھی, اور جب اس طرح جو ہے نا قوافی سب کچھ بہت ہی عمدہ ہوتے ہیں. بس یہ دعا ہمیں یہ سکھاتی ہے ہمیں ہم اللہ سے ایمان, اخلاق, فلاح, رحمت, حفاظت, معافی اور اس کی رضا بھی مانگتے ہیں. یہ وہ دعا ہے جو اگر قبول ہو جائے تو انسان دنیا میں بھی کامیاب اور آخرت میں بھی سرخرو ہو جاتا ہے. تقبل اللہ منا ومنکم صالح الاعمال, آمین یا رب العالمین.
1: آپ نے سنا ہمیں آن ایئر, ناؤ فالو اس آن فیس بک اینڈ انسٹاگرام @ FM 107 قطر. دل سے دیسی.
2: آج کی اس بھاگتی دوڑتی دنیا میں جب سوال بہت ہے اور جواب ڈھونڈنا اتنا ہی مشکل لگتا ہے, تو بچوں اور ینگ مائنڈز کو چاہیے ایک ایسی رہنمائی جو دل سے بھی ہو اور دین سے بھی. گائیڈنگ لٹل ہارٹس, ایک ایسا پروگرام جو ہم آپ کے لیے لا رہے ہیں جو بچوں کو مضبوط ویلیوز اور معصوم دلوں کو روشن راستہ دیتا ہے. تو اگر آپ بھی چاہتے ہیں کہ آپ کے بچے صرف گرو نہ کریں بلکہ اسٹرانگ ویلیوز کے ساتھ گرو کریں, تو یہ سفر ان کے لیے ضرور سنیے گا. گائیڈنگ لٹل ہارٹس آر جے صفا کے ساتھ ہر جمعے کی شام 5 بجے سے صرف FM 107 پر, بیکاز دس شو از این انسپائرنگ کمپینین فار اسپرچل اینڈ پرسنل گروتھ.
3: دوستوں, ریکلیس اور لاپرواہ ڈرائیونگ زندگیوں اور مال و دولت کے لیے ایک سیریس خطرہ ہے اور ایک سنگین ٹریفک وائلیشن بھی ہے, اور اس کے لیے سخت سزائیں دی جاتی ہیں جن میں قید اور گاڑی کی ضبط شامل ہے. وزارت داخلہ اپنے ارادوں کا واضح طور پر اظہار کرتی ہے کہ وہ ٹریفک قوانین کو مزید مسلسل طور پر نافذ کرے گی تاکہ کمیونٹی کی سیکیورٹی اور خوشحالی کو محفوظ رکھا جا سکے. ریکلیس اور لاپرواہ ڈرائیونگ نہ صرف زندگیوں کو خطرے میں ڈالتی ہے بلکہ یہ دوسرے لوگوں کے لیے بھی مصیبت کا سبب بنتی ہے. ایسے رویے صرف ٹریفک رولز کی خلاف ورزی نہیں کرتے بلکہ سماجی اور قومی امن اور اطمینان کو بھی نقصان پہنچاتے ہیں. FM 107 اس بات کی مسلسل تاکید کرتا ہے تاکہ ہم سب اس سے سیکھیں اور ایسے رویے اختیار نہ کریں. FM 107 آپ کی اور آپ کی فیملیز کی حفاظت کی خواہش کرتا ہے.
1: ایک سفر الفاظ کا جو دنیا کو بدل گیا, کتابیں جو صرف لکھی نہیں گئیں بلکہ سوچنے کا رنگ بھر گئیں, جنہوں نے تاریخوں کو جنم دیا اور انسانیت کو نئے رستے دکھائے. ہم آپ کو لے جائیں گے کتابوں کی اسی جہان میں جو تاریخ اور تہذیب دونوں کو روشن کرتی ہیں. سنیے دی بکس دیٹ چینج دی ورلڈ ہر فرائیڈے کی دوپہر 12 بجے سے آر جے سرور مرزا کے ساتھ, اونلی آن FM 107. دل سے دیسی, الفاظ جو تاریخ لکھتے ہیں.
4: آپ سن رہے ہیں FM 107.
1: FM 107. دل سے دیسی.